0: है और पूछना है कि हम क्या कर सकते हैं, तो वो कंप्लीट गाइडेंस उनको हम टेलीफोन कॉल पे भी दे देते हैं।
1: भाई ये तो बड़ी अच्छी बात है कि इतना सारा ख्याल रखा जाता है। अब खलील साहब, मैं ये जानना चाह रही थी कि इसकी फीस भला कितनी होगी, इतने सारे मशवरे हैं।
2: कैसी फीस मुहतरमा भाई, वो ये तमाम खिदमात मुफ्त फराहम करते हैं, चाहे मुतासरा खातून माशी तौर पर कमज़ोर हो या ना हो।
1: अच्छा
3: जी, चलिए ये मसला तो हल हो गया, लेकिन हमारे ख्याल में एक और मसला, बल्कि मेरे ख्याल में एक और मसला मौजूद है।
1: वो क्या खदीजा?
3: जब ये मुतासरा फर्द या खातून जो भी हैं वो फ़ोन करे, तो ये भी तो हो सकता है और मुमकिन है कि तशद्दुद करने वाला शख्स या कोई और सुन ले, इससे तो मसला पैदा हो सकता है।
2: इस हवाले से मैंने राबिया साहिबा से पूछा तो उन्होंने बताया कि वो लोग एक ऐप बना रहे हैं जिसके तवसुत से मुतासरा खातून अब चैट के ज़रिए भी उनसे रब्ता कर सकती हैं, तो ताकि कोई उनकी आवाज़ ना सुन सके और वो अपना मसला भी पहुंचा दें।
1: हाँ ये भी अच्छा तरीका है, और अल्लाह करे ऐसा ही हो। वैसे मुझे ये बताइए कि पनागाह में उन्हें किस तरह की सहूलियात मिलती हैं। असल में मेरा ख्याल है कि जिस्मानी या जहनी तशद्दुद किसी भी इंसान को बड़ा मुतासिर करता है, और मुतासरा खवातीन जो हैं उनका माहरीन की ज़ेर निगरानी ख्याल रखा जाना चाहिए।
2: जी दुरुस्त कहा वसीमा साहब आपने। मैंने चीफ साइकोलॉजिस्ट यानी माहिर नफ्सियात से पूछा कि मुतासरा अफराद का ख्याल कैसे रखा जाता है और नफसियाती मदद कैसे की जाती है।
4: इसमें सबसे पहले जब जिस किसी भी तरह का जब तशद्दुद होता है तो ख्वातीन जो हैं वो एक ट्रॉमा का शिकार होती हैं। समटाइम्स वो इन द लॉन्ग रन स्लाइटली चीज़ें बढ़ती बढ़ती यहाँ तक ले आती हैं कि उनको साइकोलॉजिकल डिसऑर्डर्स की वजह से भी सफ़र करना पड़ता है। तो बहुत दफ़ा ऐसा होता है कि वो परेशानी या उस ट्रॉमा में रहते हुए उस चीज़ों को सफ़र करते हुए साइकोलॉजिकल डिसऑर्डर्स का शिकार हो जाती हैं या उससे मुतासिर होती हैं, और उनको उस वक्त स्ट्रेस, डिप्रेशन, एंग्जाइटी और वो वाले सिम्टम्स आ रहे होते हैं जो समटाइम्स उनको समझ भी नहीं आता कि हमने रिपोर्ट कैसे करना है और अपनी परेशानी को ज़ाहिर कैसे करना है। सो उसमें सबसे ज़्यादा जो इम्पॉर्टेंट है वो ट्रॉमा काउंसलिंग, और उसके साथ साथ ये अगर ज़रूरत हो तो साइकोथेरेपी की ज़रूरत होती है ताकि उनको साथ साथ मैनेज किया जा सके।
1: अच्छा, सिन्फी तशद्दुद के मुतासरीन को माहरीन नफ्सियात के जरिए इब्तदाई तिब्बी इमदाद फराहम की जाती है।
2: जी, इनकी मदद के तरीके में सबसे ज्यादा तवज्जो जो है वो मुतासरा फर्द या खातून पर मरकूज रखी जाती है। ताहम पाकिस्तान के शेल्टर होम में 2 साल तक बहसियत माहिर काम करने वाली उसामी साहिबा ने वहाँ एक मसले का भी मुशाहिदा किया है।
3: अच्छा, वो कौन सा मसला है?
2: मुतासरा अफराद को खुद मुख्तार बनाना ज़रूरी है। उसामी साहिबा ने मुझे बताया कि बहुत सी ऐसी खवातीन से उनका वास्ता पड़ा जो घर जाना या दोबारा शादी करना नहीं चाहती।
1: अच्छा,
2: उन्हें पता चला कि घर छोड़कर आने वाली खवातीन को ख़ानदान की तरफ से कोई मदद नहीं मिलती, इसलिए उन्होंने एक नया निज़ाम मुतारिफ किया ताकि खवातीन के मुस्तकबिल को वुसअत दी जा सके।
5: 結局シェルターの中にいる間っていうのはいろいろ精神的に落ち着かないのでなかなか先のことを考えられない。
3: シェルターホームで配置パズルアフラッジャスパティトーパルカイキスムキムシキラッカシカーホテヘン。リハザーオンケリエアプネムスタクベルケバレメソチナカフィムシキルホテヘン。イスリパナガセニカルネケバーッウネトランゼシナルホームヤニアーシーカーメムスタキルヤニムンタキルジョヘンウォキアジャタヘン。जो रहने के लिए महफूज और मुस्तहकम मकाम है, वहाँ उन्हें मौका मिलता है कि वो अपनी जहनी सेहत पर तवज्जो मरकूज कर सके, नए हुनर सीख सकते हैं, वहाँ वो अपने लिए मुस्तकिल रिहाइश का और रोजगार की तलाश में मदद हासिल कर सकते हैं। ये तो है एक ऐसा निज़ाम जो दरमियानी और तवील मुद्दती बहाली और मदद के लिए तरतीब दिया गया है। हमने पंजाब हुकूमत के महकमा समाजी बहबूद के साथ मिलकर इस प्रोजेक्ट का आगाज कर दिया है, जिसमें ना सिर्फ पायलट अजला में काम कर रहे हैं बल्कि इसे दीगर अजला तक वसत देने और मरबूत बनाने की कोशिश भी कर रहे हैं।
2: यहाँ जापान में ऐसे घरों को स्टेप हाउस कहा जाता है, यानी ऐसा घर जहाँ से बुलंदी और तरक्की का सफर शुरू होता है।
1: यानी जापान में स्टेप हाउस और पाकिस्तान में ट्रांजिशनल होम, खलील साहब इसे कहते हैं सोने पर सुहागा। यानी खवातीन ट्रांजिशनल होम में ना सिर्फ जिस्मानी और जहनी बहाली के लिए वक्त ले सकती हैं बल्कि अपने मुस्तकबिल की ज़िंदगी के लिए भी तैयारी कर सकती हैं।
3: अच्छा, उसामी साहिबा ने ट्रांजिशनल होम में हुनर सिखाने की भी बात की, तो मैं ये सोच रही थी कि खवातीन कौन से हुनर सीख सकती हैं और इन हुनरों की अफादियत क्या होगी।
2: جی رضیہ سلطانہ صاحبہ جو ہیں وہ ٹرانزیشنل ہومز کی انچارج ہیں، انہوں نے مجھے تفصیلات بتائیں، تو سنتے ہیں پھر انہی کی زبانی۔
6: جب ان کو سیف شیلٹر ملتی ہے، ان کو سیکیورٹی کا احساس ہوتا ہے، تو ان کا کانفیڈنس لیول خود بہت بڑھ جاتا ہے، اور جیسے ہی یہ چیز ہوتی ہے تو پھر وہ اپنے آپ انڈیپینڈنٹ ہونا چاہ رہی ہوتی ہیں، وہ کچھ کرنا چاہ رہی ہوتی ہیں، جس سے وہ ریہیبلیٹیشن کی طرف جائیں، خود کمائیں، اپنے پیروں پہ کھڑی ہوں۔
2: اپنے پیروں پہ ان کو کھڑا کرنے کے لیے آپ ان کو کیا خدمات فراہم کرتی ہیں؟
6: ان اس حوالے سے ہمارے پاس پھر ڈفرینٹ طرح کی ٹریننگس ہیں، جو کہ وہی بات ہے کہ سروائیور سینٹرڈ اپروچ کے تحت ہم ان کو دلواتے ہیں۔ اس میں ڈیجیٹل مارکیٹنگ بھی ہے، اس میں پروفیشنل کوکنگ بھی ہے، اس میں ٹیلرنگ، کٹنگ، اسٹچنگ والی ٹریننگ بھی ہے، اس میں میڈیٹیشن بھی ہے۔ تو یہ پھر، اور جو یہ تو ان خواتین کے لیے جو یہ کرنا چاہیں، اس کے علاوہ اگر پڑھی لکھی خواتین کہیں جاب کرنا چاہ رہی ہوتی ہیں، تو اس کے لیے پھر ہم ان کے لیے جاب کے لیے جگہ بھی دیکھتے ہیں، جیسے کسی پرائیویٹ اسکول وغیرہ میں کروا دی۔
1: کسی زمانے میں پاکستانیوں کے لیے بالکل نیا کنسیپٹ اب رفتہ رفتہ قدم جماتا لگتا ہے۔
2: بالکل، رضیہ سلطانہ صاحبہ کے مطابق یہاں سے ہنر سیکھ کر ایک خاتون اب شیف ہیں، اور کچھ تو ٹیچر بن گئی ہیں، اور اپنے پاؤں پر کھڑے ہونے کے بعد بھی یہ ادارہ ان کی خبر گیری کرتا رہتا ہے۔
3: اچھا، اس کا مطلب تو یہ ہے کہ کامیابی کی کہانیاں بھی ہیں، یہ تو بہت اچھی بات ہے۔ تو جاپان سے شرکا جو ہیں، اسے کوئی ایسا جو ہے آئیڈیاز ان کو ملا یہاں پر جو آئے ہوئے شرکا ہیں کہ نہیں، جنہیں وہ پاکستان میں خود آزما سکیں؟
2: جی بالکل، ایسے دو آئیڈیاز کے بارے میں منیزہ صاحبہ نے مجھے بتایا۔
4: بہت سارے نئے کانسیپٹس ہم نے یہاں پہ دیکھے، امپلیمنٹیشن دیکھی، جو جی بی وی پریونشن اور جی بی وی مینجمنٹ سے ریلیٹڈ وہاں سروسز موجود تھیں، ان لرن کا کانسیپٹ جس میں ہم نے مین انگیجمنٹ اور اس کو پرپیٹریٹرز کی ٹریننگ یا ریہیبلیٹیشن کس طریقے سے کرنی ہے، ان کو کاؤنسل کیسے کرنا ہے، اس کی انگیجمنٹ کیسے ریکوائرڈ ہے، کہیں پہ بھی جہاں پہ ایک کنٹرولنگ بیہیویئر ہے یا ایک مائنڈ سیٹ ہے کہ ہم وی آر سپوز ٹو کنٹرول دی ادر پرسن اور آن دا بیسس آف دی جینڈر، تو وہاں پہ وہ چیز زیادہ پروموٹ ہوتی ہے اور زیادہ ایگریویٹ ہوتی ہے، جہاں پہ اس مائنڈ سیٹ کو چینج کرنے کی ضرورت ہوتی ہے۔
2: آخری دن تربیتی کورس کے شرکا نے اپنا ایکشن پلان یا مستقبل کے لیے لائحہ عمل پیش کیا، اور ان میں سے آدھے سے زیادہ لوگوں نے تشدد کرنے والے پر توجہ مرکوز کرنے کی بات کی، جسے وکٹمائزر اپروچ کہا جاتا ہے۔
1: ویسے خلیل صاحب، یہ بڑی اطمینان بخش بات ہے، جیسے کہ رضیہ سلطانہ صاحبہ نے کہا کہ خواتین کو محفوظ پناہ گاہ فراہم کرنا ترجیح ہے، لیکن اس مسئلے کے حل کے لیے وجوہات پر توجہ مرکوز کرنا ہی بنیادی طریقہ کار ہے۔
2: جی بالکل، اسامی صاحبہ کے بھی یہی خیالات ہیں، انہوں نے یہ بھی کہا کہ تشدد یا استحصال کرنے والوں تک رسائی جاپان میں بھی ایک مسئلہ ہے۔
1: ارے اچھا،
2: تو امید ہے کہ دونوں ممالک تشدد کرنے والوں کے لیے بھی کوئی پروگرام تیار کر پائیں گے، تاکہ صنفی تشدد کی روک تھام میں مدد مل سکے۔
3: بالکل، میں تو اتفاق کرتی ہوں اس بات سے۔ اچھا، باقی جو ہیں وہ دوسرا آئیڈیا کیا ہے جو انہیں جاپان کے دورے سے ملا؟
2: تو سنتے ہیں پھر منیزہ صاحبہ کی ہی زبانی۔
4: اگین وی لرن دا رول آف بائی اسٹینڈرز، اس میں ان کو انگیج کرنا اور وہ انفارمیشن اور میسو اویئرنیس کرنی کہ ہر بندے کو پتہ ہو۔ اگین وی شوڈ نو دا لاز، وی شوڈ بی اویئر آف دی سروسز پرووائڈیڈ ان دا اکراس سوری ود ان آر وسینٹی، جو جو سروسز جو جو موجود ہیں، لا کہاں ہے، کیا رائٹس ہیں، ایوری ون شوڈ بی اویئر آف دیٹ۔ اس میں جو امپلیمنٹیشن ہے وہ یہ کہ ہم کمیونٹی میں والنٹیئرز اور انٹرنشپ پروگرامز کے تھرو یوتھ انگیجمنٹ کرنے کا پلان کر رہے ہیں، جس میں ہم زیادہ سے زیادہ ان بچوں کو تیار کریں جو کہ ہمارے امبیسڈرز بنیں اور جو سائیکولوجیکل، ایٹ لیسٹ سائیکولوجیکل فرسٹ ایڈ پرووائڈ کر سکیں، اور ہم پریونشن پلان کے اوپر کام کریں، جس میں ہم پرٹیکولرلی جو ہم نے یہاں پہ چیز دیکھی ڈیٹنگ وائلنس سے ریلیٹڈ، وہ اکراس دا گلوب دیٹ از نون ایز انٹرمیٹ پارٹنر وائلنس، تو ہم اس کے اوپر کام کرنے کے لیے یوتھ کو پریپیئر کریں گے تاکہ وہ ایک پریونٹیو لیول پہ چیزیں ہم امپروو کر سکیں۔
2: اس ٹریننگ کے شرکا نے ٹریننگ کے دوران ایک ورکشاپ میں شرکت کی، جس کا اہتمام طلبہ رضاکاروں اور ملازمت پیشہ افراد کی تنظیم نے کیا تھا، تو وہاں سے انہیں بائی اسٹینڈر یعنی موقع پر موجود صلح کی کوشش کرنے والے افراد کے بارے میں علم ہوا۔
3: اچھا، تو یہ اب ایک نئی اصطلاح ہے، یعنی اس کا مطلب ہے کہ ہم بھی بائی اسٹینڈر ہو سکتے ہیں۔
2: جی، اور منیزہ صاحبہ نے اس ورکشاپ سے یہ آئیڈیا لیا اور انہوں نے محسوس کیا کہ نوجوان نسل صنفی تشدد کے خاتمے کے لیے ایک محرک قوت بن سکتی ہے۔
1: مجھے پوری امید ہے کہ ان کی کوششوں کا اچھا صلہ ملے گا، اور دعا ہے کہ صنفی تشدد کے خاتمے کا پروجیکٹ ٹرانزیشنل ہوم اور ان کے نئے اقدامات نہ صرف پنجاب بلکہ پنجاب سے باہر بھی اپنے اثرات دکھائیں۔
3: بس ہماری سب کی یہی دعا ہے کہ ان سب کی کاوشیں ضرور رنگ لائیں، اور صنف کی بنیاد پر تشدد کی شکار نہ صرف خواتین بلکہ معاشرے کے ہر متاثرہ فرد کو امان مل سکے۔
2: تو سامعین، دو حصوں پر مبنی رپورٹ آپ نے سنی، آپ اس بارے میں ہمیں اپنی رائے سے ضرور آگاہ کیجیے گا، آپ کا فیڈ بیک ہمارے لیے انتہائی اہم ہے۔
1: اور دوستو، ہم اپنی رپورٹ کا اختتام کینشی یونیزو کے گانے سایونارا ماتا اتسو کا، یعنی الوداع، پھر ملیں گے کبھی نہ کبھی پر کریں گے۔ یہ گانا این ایچ کے 2024 کے مورننگ ڈراما تورا نی سوباسا کے لیے لکھا گیا تھا۔ تورا نی سوباسا یہ ایک کہاوت ہے کہ شیر جیسے مضبوط کسی کردار کو پر دے کر اس کی قوت پرواز کو مزید بڑھانا۔
3: میں بتاتی چلوں کہ سیریز کی مرکزی کردار کا نک نیم تورا چا ہے، جو جاپان کی پہلی خاتون وکیل سے متاثر ہو کر بنائی گئی۔ اس عورت کی کہانی ہے جس نے شووا کے ہنگامہ خیز دور میں اپنے ساتھیوں کے ساتھ مل کر قانونی دنیا میں ایک ایسا راستہ بنایا جو پہلے موجود ہی نہیں تھا۔
1: تو آج کی رپورٹ کی مناسبت سے گیت سنتے ہیں سایونارا ماتا اتسو کا، آئیے سب مل کر لطف اٹھائیں۔